0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01 42 35 888 98 012 35 888

0: Life-Changing Quotes. हो, तपाईं जित्नको लागि जन्मनु भएको हो, तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाइ हो जिग जिगलरको।
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
3: कलियुग टाइम्स एवरी डे 11 to 12

0: हरेक शनिबार बेलुकी 10 बजे
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलार होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
4: क्लासिक हिन्दी पॉप टाइम
5: चलने लगी है हवाएं, सागर भी लहराए।
4: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: सुन रहे हैं सर किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News, Weekly World News, Weekly World News.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन्ड कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज र तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ वर्ल्ड वाइड लाइभ किप्स एफएम .com हाम्रो पात्रो एपबाट र म निजल छु तपाईँको साथमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ कार्यक्रम विकली वर्ल्ड न्युजमा र आज पनि यो सिलसिला जारी रहेको छ र कार्यक्रममा सुरु गर्छौँ पहिलो साङ्गीतिक कौशलीबाट गीत रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड्समा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, रुसले बनायो नयाँ इबोला खोप। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ। मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढ़िरहेका बेला रुसले नयाँ इबोला स्ट्रेन विरूद्ध खोप विकास गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम आईएचआर 2005 अन्तर्गत विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मे 17 कङ्गो लोकतान्त्रिक गणतन्त्र डीआरसी र युगाण्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल पीएचईआईसी का रूपमा वर्गीकृत गरेको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र अफ्रिका सीडीसीले पनि कङ्गो र युगाण्डामा फैलिरहेको बुन्डी बुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ। यसबीच डब्ल्यूएचओको आईएचआर आपतकालीन समितिले मे 22 थप सतर्कताका उपाय सुझाउँदै अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो। समितिले बुन्डी बुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुको पहिचान, मूल्याङ्कन, प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन आग्रह गरेको छ। साथै भाइरस देखिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि सिफारिस गरिएको छ। प्रेस विज्ञप्ति अनुसार कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगाण्डासँग सीमा जोडिएका देशहरू, विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। इबोला रोग अत्यन्त गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यो इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनको संक्रमणबाट उत्पन्न हुन्छ। यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिन्छ। हालसम्म बुन्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन। यही सन्दर्भमा रुसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ। हजुर, विकली वर्ल्ड्समा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ, म यस्तो गीत गाउँछु टूबाट, तिम्रो घरको वरिपरि।

श्रोता मित्र विकली वेलनेसमा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको संकेत। कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रभाव बढेकाले सिङ्गापुरको सन् 2026 को आर्थिक वृद्धि दर पूर्वानुमान बढाइएको छ। मलेसिया स्थित मे ब्याङ्क इन्भेस्टमेन्ट ब्याङ्कले सन् 2026 का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जुन पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% दायराभन्दा माथि छ। उक्त अनुसन्धान संस्थाले सन् 2027 को वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ। मध्य पूर्वमा जारी द्वन्द्वले ऊर्जा आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ। विशेष गरी समुद्री ढुवानी र हवाई क्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ। एआई सम्बन्धी पुँजीगत खर्च सन् 2026 को दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ। प्रमुख अमेरिकी प्रविधि कम्पनीहरूले खर्च बढाइरहेकाले सेमी कन्डक्टर र सर्भर सम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठूलो परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ। अर्कोतर्फ युनाइटेड ओभरसिज ब्याङ्क अनुसन्धान विभागले पनि सन् 2026 को वृद्धि पूर्वानुमान 2.5% बढाएर 3.2% पुर्याएको छ। यस्तै पहिलो त्रैमासिकको अपेक्षा भन्दा राम्रो प्रदर्शन र एआई सम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ। रिपोर्ट अनुसार इलेक्ट्रोनिक क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ। विशेष गरी सेमी कन्डक्टर निर्यातमा ठूलो वृद्धि देखिएको छ। रिपोर्टले एआई आधारित प्रविधि चक्रले इलेक्ट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउनेछ। तर केही विश्लेषकहरूले भू राजनीतिक तनाव र आपूर्ति श्रृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् 2026 का लागि 2-4% वृद्धि दर अनुमान यथावत राखेको छ, यद्यपि बाहिर जोखिमहरू बढेको स्वीकार गरेको छ। सन् 2026 को पहिलो त्रैमासिकमा सिङ्गापुरको अर्थतन्त्र 6% विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिक भन्दा उच्च हो। कार्यक्रममा अब हामी अर्को गीत तर्फ लाग्छौ। गीत रहेको छ सोनी राज भण्डारीको आवाजमा गाजल आँखैमा।

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Are you ready to turn up the volume and rock out like never before?
5: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
4: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
5: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
4: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
5: Radio station Keeps FM 98.3 megahertz.
6: Wake me up when September ends.
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
8: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
9: Keeps unplugged
8: मोडमा
9: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
8: बगिने बगिने बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
10: Keep 98.3 FM Your companion
11: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
12: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु टिन कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्ने गर्दछौँ हामी सुनाउने गर्दछौँ र कार्यक्रममा तपाईँले गीत सङ्गीत पनि सुन्न सक्नुहुन्छ। वर्ल्ड वाइड तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ज। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ वैदेशिक रोजगारीबाट श्रीलङ्कामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा। श्रीलङ्काले सन् 2026 अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेसनमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ। श्रीलङ्का वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमासिंघले गत सोमबार जानकारी दिएका हुन्। उनका अनुसार सन् 2026 पहिलो 4 महिनामा मात्रै 3.6 अर्ब अमेरिकी डलर बराबरको डिप्रेसन प्राप्त भएको छ। सन् 2025 सोही अवधिमा 2.40 अर्ब डलर डिप्रेसन प्राप्त भएको थियो, जुन त्यसअघिसम्मकै उच्च तथ्याङ्क मानिएको थियो। अध्यक्ष विक्रमासिंघले डिप्रेसन वृद्धिको प्रमुख कारण श्रीलङ्काली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए। उनले मध्य पूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि डिप्रेसन आप्रभा निरन्तर रूपमा बढ़िरहेको उल्लेख गरे। मध्य पूर्व श्रीलङ्काली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ। डिप्रेसन श्रीलङ्काको प्रमुख वैदेशिक मुद्रा आमदानी स्रोतहरूमध्ये एक हो।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा अर्को न्यूज सर्फ लागौ। न्यूज रहेको छ, अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बन्यो बेजिङ। मे 13-15 बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलका वरिष्ठ सदस्य तथा ठूला व्यावसायिक प्रतिष्ठानका सीईओहरूको टोलीसहित चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटे। त्यस लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा आए। सोमबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनापति असीम मुनीले सीसँग भेटेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्ध अन्त्यका लागि शरीफ र पाकिस्तानी सेनापति फिल्ड मार्शल असीम मुनीरले खेल्दै आएको मध्यस्थताको भूमिकाको प्रशंसा गर्दै आएका छन्। बेजिङमा चिनिया राष्ट्रपति सीले शरीफको मध्यस्थता प्रयासमा चीनले समन्वयन गर्ने बताए। पछिल्ला भेटघाटमा राजनीति, प्रविधि, आपसी व्यापार र लगानीले प्राथमिकता पाएको देखिन्छ। सरकारका प्रतिनिधि मात्र नभएर व्यवसायिक घरानाका मानिसहरूको बढ्दो उपस्थितिले बेजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छा शक्ति दर्शाउँछ। अप्रेल महिनामा केवल 10 दिनको अवधिमा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, आबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल निहान, भियतनामका राष्ट्रपति तो लाम, रूसी विदेश मन्त्री सेर्गेई लाभरोभ लगायतका विदेशी पाहुनाले चीन भ्रमण गरेका थिए। विश्वले चीनप्रति आफ्नो ठूलो विश्वास प्रकट गरेको उदाहरण पछिल्ला भ्रमण लहरहरू हुन्। चिनिया सरकारी संचार माध्यम ग्लोबल टाइम्सले त्यस बेला लेखेको थियो। चीनका स्थानीय संचार माध्यमहरूले यी भ्रमणहरूको व्याख्या गर्ने क्रममा बैठक कोठा, बेजिङको समय जस्ता शब्द प्रयोग गरेका छन्। भविष्यमा चीनले विश्वमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गत अप्रेलमा चीन भ्रमणका क्रममा सिङहुआ विश्वविद्यालयमा आयोजित कार्यक्रममा भनेका थिए। उनले बहुध्रुवीकृत विश्व आजको आवश्यकता भएकाले यसलाई नजरअन्दाज गरेर अघि बढ्न नसकिने बताएका थिए। पछिल्लो समय पश्चिमा गठबन्धनका क्यानाडा र स्पेन जस्ता देशहरू नै चीनसँग सहकार्य गहिरो बनाउने प्रयासमा छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गत जनवरीमा बेजिङ भ्रमण गरेर चिनिया राष्ट्रपतिसँग भेटेका थिए। सन् 2017 क्यानाडाका कार्यकारी प्रमुखले गरेको यो नै पहिलो भ्रमण थियो। दुई देशबीच नवीकरणीय ऊर्जा, कृषि, अपराध नियन्त्रण लगायत विषयमा छलफल भएको थियो। जनवरीमै कोरियाका राष्ट्रपति ली जे म्योङ, आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिन, फिनल्यान्डका प्रधानमन्त्री पिटेरी ओर्पो, बेलायतका प्रधानमन्त्री केयर स्टार्मर लगायतले सीसँग भेटेका थिए। त्यस्तै फेब्रुअरीमा उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सी र जर्मन चान्सलर फ्रेडरिच मार्च बेजिङ आए। चीनको स्थिर नीति र हाइटेक उद्योगमा बढ्दो प्रभावले अन्य देशहरू आर्थिक सहकार्यका लागि इच्छुक देखिएको अर्थशास्त्री पोषराज पाण्डेले बताए। फाइटर जेटदेखि स्मार्टफोन र कम्प्युटरको निर्माणमा आवश्यक पर्ने दुर्लभ खनिज धातुको 90% प्रशोधित हिस्सा चीनसँग छ। ट्रम्पकै शब्दमा कार्ड अब चीनसँग छ। गत वर्ष अमेरिकाले सुरु गरेको भन्सार युद्ध असफल बनाउन चीनले यही कार्ड खेलेको थियो, पाण्डेले भने। अमेरिकासँग आफ्नो उपभोक्ता बजार छ जसले धेरैलाई आकर्षित गर्छ, तर यसका बावजुद अहिले अमेरिकी बजार अनिश्चित भएकाले मानिसहरू त्यहाँ लगानी गर्ने जोखिम लिइरहेका छैनन्। जहाँ स्थिरता हुन्छ लगानीकर्ता त्यही आकर्षित हुन्छन्, उनले थपे। अमेरिकामा कृषि प्रवर्धन गर्ने ट्रम्पको योजना छ। त्यसलाई ध्यानमा राखेर चीनले बीफ, सोयाबिन र मकै जस्ता अमेरिकी उत्पादनमा यसअघि लगाएको प्रतिबन्ध खुकुलो गरिदिने भएको छ। अमेरिकाले पनि एआईका लागि चीनलाई चिप्सहरू दिने सहमति गरेको छ। यसले विश्व व्यापारमा केही स्थिरता देखिन सक्छ। विशेष गरी डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए यता अमेरिकाको विदेश सम्बन्ध र नीति अस्थिर देखिँदै आएको छ। ट्रम्पको मेक अमेरिका ग्रेट अगेन नीतिले घरेलु मुद्दाहरूलाई प्राथमिकतामा राख्ने दावी गरे पनि विश्वव्यापी सहकार्यलाई निरुत्साहित गर्दै राखेको छ। यसले उसका पश्चिमा सहयोगीहरूमा आशंका बढाएको छ। ठिक विपरीत चीनले नीतिगत निरन्तरता, बहुपक्षीयता प्रतिको प्रतिबद्धता र वैश्विक सहकार्यका पक्षमा जोड दिइरहेको छ। चीनले नयाँ अवधारणा र नयाँ अभ्यासहरूको प्रतिनिधित्व गर्दै विश्वलाई शान्ति, समृद्धि र स्थिरताको रूपान्तरणतर्फ डोराउन सक्छ भनेर विश्वले स्वीकारिसकेको छ। यस विरुद्ध गुटबन्दी र एकपक्षीयताको पुरानो मानसिकता उभिएको छ। चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले चिनिया सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्ससँग भनेका छन्, चीनसँग विश्वका विभिन्न देशले आफ्नो सन्दर्भ अनुरूप सहकार्य खोजिरहेको देखिन्छ।
भियतनाम जस्ता छिमेकी देशले साझा भविष्य सहितको बलियो जग बनाउन चाहेका छन्। स्पेन जस्ता युरोपेली देशहरूले हरित ऊर्जा र प्रविधिको नवप्रवर्तनमा सहकार्य खोजिरहेका छन्। पश्चिम एसियाका देशहरूले क्षेत्रीय शान्तिमा चीनको मध्यस्थता र साथ खोजेका छन्। रूस रणनीतिक साझेदारी चाहन्छ भने अमेरिकाले व्यापार र प्रविधिमा ध्यान केन्द्रित गरेको छ। केही समय अघि सम्पन्न चीनको राष्ट्रिय जनकङ्ग्रेसले 15 पञ्चवर्षीय योजना पारित गरेको थियो। विकास र समृद्धिका लागि बाँकी विश्वसँग हातेमालो गरेर अघि बढ्ने नीति योजनामा उल्लेख छ।

0: Johor Kips FM 98.3 MHz.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere se tera ye muskaan.
1: Bollywood Golden Hits.
3: Kayavali pyar ka dushman hai.
1: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: Just move your feet just move your feet enjoy the dance beat enjoy the dance beat Dance Beat Friday 8 a.m. and Saturday 6 p.m.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512
9: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
11: Babu, pani ko bill tiri de lo.
12: La, tiri de.
13: Babu, batti ko bill tiri de aaja.
12: La, la, tiri de.
11: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
12: ल त्यो पनि तिर्दे
11: तर सबै कुरा यति छिटै कसरी तिरिस
12: किनकि मसँग हाम्रो पात्र छ
13: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
12: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैचिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैचिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरु एकैचिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
16: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
17: 01-42-35-888
15: अब बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स में 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्यूबुलर बैटरी हरू सुपथ मूल्य में तपाईं का पुराना इन्वर्टर बैटरी हरू को एक्सचेंज सुविधा तपाईं का पुराना इन्वर्टर बैटरी हरू ले आउनु होस र नया ट्यूबुलर बैटरी हरू लग्नु होस साथै तपाईं को इन्वर्टर यूपीएस हरू मरम्मत समार का लागि सम्झनु होला
18: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: द वर्ल्ड्स फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड योर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
15: नेपाली चलचित्रका सदाबहार गीतहरू
20: मेरो निन्द्रा भोकै तिर्खा रात रजी Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: टिप्स 98.3 FM योर कम्पानियन।
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज।
5: हजुर श्रोता मित्र, दोस्रो अनि अन्तिम व्यापारिक विश्राम बसी फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पानियनमा। र म निजल छु तपाईँको साथमा। कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ। र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, इबोलाले 220 जनाको मृत्यु भएको डब्ल्युएचओको आशंका। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसिसले अफ्रिकामा 220 जनाको मृत्यु शंकास्पद इबोलाका कारण भएको हुन सक्ने बताएका छन्। संक्रमितहरूको पहिचानमा ढिलाइ भएकाले यस विरूद्ध खटिएका टोलीहरूलाई महामारी नियन्त्रणमा लिन समेत कठिन परिरहेको उनले बताए। हामी द्रुत गतिमा अपरेसनहरू बढाउँदैछौ, तर अहिलेको अवस्थामा महामारी हाम्रो नियन्त्रण भन्दा बाहिर गइरहेको छ, महानिर्देशक टेड्रोसले गत सोमबार भने। कङ्गो DRC-सँग सीमा जोडिएका देशहरूले तत्काल कदम चाल्नु पर्छ। यसअघि सोमबार युगाण्डामा इबोलाका थप 2 संक्रमित फेला परेको पुष्टि भएको थियो। त्यहाँ कुल संक्रमितको संख्या 7 पुगेको छ। यसअघि गत आइतबार टेड्रोसले 900 जना भन्दा धेरै बिरामीमा इबोला भएको आशंका गरिएको बताएका छन्। पछिल्लो समय कङ्गोको इटुरीबाट यो इबोला फैलिएको हो। संक्रमित व्यक्ति वा मृतकको रगत, ऱ्याल, बान्ता, पसिना वा अन्य शरीरका तरल पदार्थ छुँदा इबोला संक्रमण हुने उच्च जोखिम हुन्छ। यदि यी तरल पदार्थहरू स्वस्थ व्यक्तिको घाउ, चोट लागेको छाला वा आँखा, नाक र मुख जस्ता अङ्गमा परेमा रोग सर्न सक्छ। यसैले बिरामीको हेरचाह गर्ने चिकित्सक र परिवारका सदस्यहरूमा संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ। डब्ल्युएचओले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा कङ्गोमा जोखिमको स्तर अति उच्च रहेको र अफ्रिका क्षेत्रमा उच्च रहेको जनाएको छ। विश्वव्यापी रूपमा यो संक्रमण फैलिने सम्भावना भने कम रहेको डब्ल्युएचओले जनाएको छ। अहिले फैलिरहेको बुन्डी बिगियो स्ट्रेनको इबोलाको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन। गत साता मात्रै डब्ल्युएचओले यस स्ट्रेनलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दैछ, तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झण्डै 2-3 महिना लाग्ने BBC-मा उल्लेख छ। यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन। यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ। हजुर विकली वर्ल्ड न्युजमा अब नेक्स्ट सङ्गतर्फ लागो। सङ्ग रहेको छ PRE by Beyond Bridges and Abu Dhabi।

श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लाग न्यूज रहेको छ। भारतका विभिन्न राज्यमा तातो हावा, तेलंगानामा 16 को मृत्यु। भारतका विभिन्न क्षेत्रमा तातो हावा लू चल्दा जनजीवन अस्तव्यस्त भएको छ। द हिन्दूमा प्रकाशित समाचार अनुसार धेरै क्षेत्रमा तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ। तातो हावाको कहरपछि पंजाबका अस्पतालहरूले हिट स्ट्रोक व्यवस्थापन युनिट नै सञ्चालन गरेका छन्। त्यसै गरी झारखण्डका 3 वटा जिल्लाहरूमा सोमबारका लागि लू आउन सक्ने चेतावनी जारी गरिएको थियो। तापक्रम वृद्धिले जनावर र पन्छीहरू पनि समस्यामा परेका छन्। गत शनिबार दिल्लीमा अति गर्मी थियो, तर आइतबार बिहान आँधी र हल्का वर्षा भएपछि जनताले थोरै राहत महसुस गरेका थिए। दिल्लीका पशु उद्धार कर्मीहरूका अनुसार शनिबार परिवारहरू आकाशमै थकित भएर जमिनमा बेहोस भएर ढलेका थिए। केही सड़क क्षेत्रमा पानीको कमीले छटपटाइरहेका चिलहरूलाई उद्धार गरिएको छ। त्यस्तै लगातारको लूका कारण सड़कका जनावरहरू पनि समस्यामा छन्। तेलंगानाका राजस्व, आवास र सूचना तथा जनसम्पर्क मन्त्री पेंगुलेटी श्रीनिवास रेड्डीका अनुसार राज्यका 7 जिल्लामा यस वर्षको गर्मीले 16 व्यक्तिको निधन भइसकेको छ। उनले अति उच्च तापक्रम रेकर्ड भएका गाउँहरूको पहिचान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। त्यस्तै कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको प्रबन्ध सुनिश्चित गर्न आग्रह गरेका छन्। राजस्थानको चितौडगढमा गत शनिबार तापक्रम 44.2 डिग्री सेल्सियस रेकर्ड भएको थियो। बिहारका राज्यका जिल्लाहरूमा तापक्रम 40 डिग्री नागेपछि विद्यालयको घण्टा घटाइएको थियो। कतिपय विद्यालय बन्द भएका थिए। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चट्टरुमाल।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हाम्रो इन्स्टा र टिकटक पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। सल्लाह सुझाव हामीलाई पठाउँदै गर्नुहोला र नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्प्यानियन।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग रोमांटिक हिंदी सॉन्ग
1: दिल दिया गल्ला करांगे नाल नाल
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग्स एवरी संडे 9 p.m. ट्यूसडे 6 p.m.
1: पहला नशा पहला खुमार
2: स्टेशन गिव्स एफएम 98.3 MHz.
1: नया प्यार
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
11: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
12: भन्ज्याङ चौतारी
11: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
12: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो।
13: नेपाली सुपर हिट्स।

98.3 FM.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरु एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरु लग्नुहोस्
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-Changing Quotes。जबसम्म तपाई पहिला आफैमा खुशी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुशी बनाउन सक्दैन।
1: नेपाली पॉप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि
12: थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in. Radio, naya generation ko. Generation ko.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Bob at 98.3.
6: Chemical X.
8: Enjoy.

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा।
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: नेपाली चलचित्रका सदाबहार गीतहरू,
12: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे। Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
13: KIPS FM 98.3 MHz. KIPS FM 98.3 MHz.
14: Chemical X
15: on KIPS 98.3.
16: Bomb at 98.3.
14: Chemical X.

0: Chemical X.
1: On Kits 98.3.
2: Bomb at 98.3.
0: Chemical X.
1: Enjoy. X.

0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi song. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: क्लासिक हिन्दी पप टाइम
8: चलने लगी है हवाएं सागर भी लहराए
7: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30-7:00 PM. Station KIPS FM 98.3 MHz.

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक, सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
0: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
4: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
12: Are you ready for the big O?
13: This is In Box.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोला दाइ के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Nepali Pop. Flashback.
7: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: This is Kips 98.3 FM, your companion.
3: Are you ready for the big O?
1: This is In Box.

0: Life-Changing Quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।
1: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टी ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि।
12: थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
17: KIPS FM 98.3 MHz, your companion.
18: The radio of new generation.
19: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: The Pai Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: Ahile bihana ko 11 bajeko chha.
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरु.
6: मेरो कविताको शीर्षक छ भन्न त दे यार. मेरो कविताको शीर्षक छ ब्रेक फेल. हैं बाबा भन्न यार चप बजा.
7: कोइ छन् यहाँ टाटो बाटो, कोइ छन् धेरै लाटो. सबलाई हेर अफ जा रहेछ जिन्दगीको बाटो. छैन कसै

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
14: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
15: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले
17: नेपाल भाषाया न्याही पुसे चौमेता
6: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
18: किप्स 98.3 एफएम मा गजल संसार
19: मुझसे मिलने शमा जलाकर आज महल में आज
18: गजल संसार
19: गुम का खजाना तेरा भी है मेरा भी है।
7: हरेक शनिबार बेलुकी 10 बजे
20: यो हो किप्स एफएम 98.3 MHz
21: किप्स 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: life-changing quotes. जिन्दगी लामो छ, साथी बनाउँदै गर्नुहोस्, मन मिलोस वा नमिलोस, हात मिलाउँदै गर्नुहोस्।
1: सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरु कार्यक्रम
0: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 FM मा।

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz presents Keeps

नमस्कार श्रोता मित्र, स्वागत छ यहाँलाई कार्यक्रम किप्स अनब्लक्ड को एउटा अर्को नयाँ एपिसोडमा। हजुर श्रोता मित्र, यस कार्यक्रममा हामी सुन्ने गर्दछौँ विभिन्न गायक गायिका वा ब्यान्डका अनप्लग्ड गीतहरू जुन चाहिँ उहाँहरूकै चोइसको हुन्छ। मित्र, अहिले यहाँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz। यहाँले हामीलाई अनलाइन संसारभर सुन्न सक्नुहुन्छ www.gipsfm.com मार्फत वा एप हाम्रो पात्रमा पनि यहाँले हामीलाई सर्च गरेर सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम किप्स अनप्लग्डमा अब यहाँले मलाई एक घन्टासम्म साथ दिनुहोला र विभिन्न आर्टिस्टहरूको चोइसको अनप्लग गीतहरू उहाँकै आवाजमा यहाँले सुन्न सक्नुहुनेछ। अलराइट, सो अब नै हाम्रो सम्पूर्ण सङ्गीत प्रेमी साथीहरूको लागि यो साङ्गीतिक कार्यक्रमलाई अझ पनि सङ्गीतमय बनाउन जाँदैछु। अब भने हामी सुरेश लामाको मिठो स्वरमा अनप्लग गीतहरू सुन्नेछौ। हजुर साथी, तपाईँ सुनेर इन्जोय गर्नुहोला। म चाहिँ कार्यक्रम किप्स अनप्लग्डमा फेरि पनि आउने नै छु।

आगे किस तरह गिर हाये सुलझे, कोई टोह टोह ना लागे किस

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिङ ऑल यु गॉट टु डू इज
8: जस्ट ट्यून इन
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, radio, naya generation ko.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changu to Kele
6: नेपाल भाषाया न्याय पुसेचौ मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: सुजल पा अनि गिन नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाईं सँगको सहयात्रा
0: FM 98.3 MHz presents

हजुर मित्र, ब्रेक पछि फेरि पनि म युक्त यहाँलाई कार्यक्रम किप्स अनप्लग्डमा स्वागत गर्दैछु। ब्रेक अगाडि हामीले सुनिसक्यौँ गायक सुरेश लामाको आवाजमा उहाँकै चोइसमा विभिन्न अनप्लग गीतहरू। हजुर साथी, हामी यस कार्यक्रममा सुन्दैछौँ हाम्रा फेभरेट गायक गायिका वा ब्यान्डहरूको चोइसमा उहाँकै आवाजमा विभिन्न अनप्लग गीतहरू। हजुर मित्र, यहाँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस www.gipsfm.com वा यहाँले हामीलाई एप हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ। This is the station that keeps you cool, keeps you alive and keeps you entertained. Keeps FM 98.3 megahertz. Okay, so Shruta Mitra, अब चाहिँ हामी सुन्नेछौँ गायिका तायाहाङमा राईको आवाजमा उहाँकै चोइसको रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्सहरू। हजुर, उहाँको चोइसको अनप्लग्ड सङ्ग्सहरू यहाँहरू सुन्नुहोला। उहाँको सङ्ग्स पछि एउटा छोटो ब्रेक हुनेछ र ब्रेक पछि म एकता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु।

0: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 9851170939 9851170939।
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz-मा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
11: KIPS 98.3 FM, your companion.
12: KIPS FM 98.3 MHz presents KIPS

अलराइट ब्रेक पछि पुनः एकपटक म युक्त यहाँलाई स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्ड मा किप्स एफएम 98.3 मेगाहर्ट्ज इज द रेडियो स्टेशन दैट किप्स यू कूल किप्स यू अलाइव एंड किप्स यू इंटरटेन्ड यहाँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कहीँबाट पनि हाम्रो अनलाइन एप्स www.kipsfm.com मार्फत वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई संसारभर कहीँबाट पनि सुन्न सक्नुहुन्छ मित्र यहाँले हामीलाई हाम्रो फेसबुक पेज facebook.com/kipsfm मा लाइक गर्न सक्नुहुन्छ र हाम्रो इन्स्टाग्राम पेजलाई पनि यहाँले फलो गर्न सक्नुहुन्छ ओके सो ब्रेक अगाडि हामीले सुनिसक्यौँ गायिका ताहाङमा राईको आवाजमा उहाँको चोइसको अनप्लग्ड सङ्ग्सहरू ओके सो यस कार्यक्रममा अब चाहिँ हामी अर्को एक गायकको चोइसमा उहाँको आवाजमा अनप्लग गीतहरू सुन्नेछौँ अब भने हामी सुन्नेछौँ गायक अङ्कित बाबु अधिकारीको आवाजमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू

0: अलराइट श्रोता मित्र, हामीले सुन्यौं गायक अंकित बाबु अधिकारीको आवाजमा विभिन्न अनप्लग सङ्ग्सहरू। सो मित्र, आशा छ आजको यो कार्यक्रम यहाँलाई राम्रो लाग्यो होला र यहाँले यो कार्यक्रमलाई इन्जोय पनि गर्नुभयो होला। कार्यक्रमप्रति केही सल्लाह सुझाव छ भने यहाँले हामीलाई हाम्रो फेसबुक पेज facebook.com/kipsfm मा लेखेर पठाउन सक्नुहुन्छ। र साथसाथै मित्र, यदि तपाईँ पनि कुनै एक ब्यान्डसँग आबद्ध हुनुहुन्छ वा तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ र यसरी नै अनप्लग सङ्ग्सहरू हाम्रो श्रोतामाझ राख्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला। कन्ट्याक्ट गर्नको लागि यहाँले हामीलाई फेसबुक पेज मार्फत कन्ट्याक्ट गर्न सक्नुहुनेछ। ओके, सो यति भन्दै अब म युक्ताको पनि कार्यक्रम किप्स अनप्लग्डबाट यहाँसँग बिदा माग्ने बेला भइसकेको छ। सधैँ खुसी रहनुहोला। नमस्कार।
1: लाइफ चेन्जिङ कोट्स। जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाइ हो ज्याक क्यानफिल्डको।
2: राजा मतिवा मतिनाये वा नेपु

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lobha

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तै रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
6: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
7: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: बाबु, पानीको बिल तिरिदे
10: ल. ल तिरिदे.
11: बाबु, बत्तीको बिल तिर्दे आज.
10: ल ल तिरिदे.
9: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
10: ल त्यो पनि तिर्दे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511
6: 9811709
7: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: यु क्यान डान्स
10: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
11: जस्ट ट्यून इन
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

समस्या होइन, समस्या हो रित्तो मस्तिष्क र रित्तो हृदय। यो भनाई हो जे एन डेभिडसनको।

Life-Changing Coach. Ritto Kalti.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
2: Hey, bachna, ay, haseeno, lo main aa gaya.
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Amilai Sunnu host www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Ko.
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
14: Three in one.
15: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum.
7: Mix Max at 98.3.

0: Cheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Bhaygo ni jam, chode ra jaane lai. Bhaygo ni jam, tar ke ra jaane lai.
2: Cheeps Unplugged.
1: Asta modma nahi.
2: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: This is fun.
1: Ladies and gentlemen, let's put our hands together for
2: the knowledge. Chip, 98.3 FM. Your companion.
3: नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ? तिमीले साथ छोड्यो भन्दा पनि संसार गोलो छ, घुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ।

0: आज जसको कारणले मलाई भुल्दैछौ, भोलि उसकै कारणले मलाई सम्झेर रुनेछौ। विडम्बना हेर, मलाई सम्झेर रुनु तिम्रो भाग्यमा रहेछ, तर तिम्रो आँसु पुस्नु मेरो भाग्यमा रहेनछ।
1: लाइफ चेन्जिङ कोच। आफूले आफैलाई नै कमजोर ठान्नु महापाप हो, यो भनाई हो स्वामी विवेकानन्दको।
2: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
3: नेपाली सुपरहिट्स

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Ayyavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna ae haseeno, lo main aa gaya.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 मेगाहर्जमा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टी ब्याट्रीहरू लग्नुहोस्
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
10: Kips 98.3 FM, your companion.
11: Kips FM 98.3 presents What's Trending? What's Trending?
0: Welcome back, guys. You are right now tuned into station that always keeps you cool, keeps you alive, and keeps you entertained. Station Kips FM 98.3 MHz. I'm your host, Arjita. The radio program that you're listening to is What's Trending. In this program, you can listen to new trending songs. And also, I give out some information about those songs. So now, let me take another song. Well, so now we'll be listening to the song Lover Girl. The song is by Madison Beer. This was released on May 8th. Kiara's released her new song along with a music video starring her boyfriend Los Angeles Chargers quarterback Justin Herbert. Infatuated with the concept of love and its meaning, Beer takes on the role of a lover girl. The track describes the singer's mindset on the sentimental aspects of love and their emotions in general. The song is featured on the deluxe edition of Madison's album Locket, which is out now with four brand new tracks.

0: Life-Changing Quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिले आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाइ हो सोरेन क्रिकगार्डको।
1: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू।
2: Three in one.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: What's the secret to success?
5: Simple. Say yes to radio.

0: Radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: Motorcycle battery, easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
3: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 megahertz and hit that follow button today
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
11: You can dance
12: You can sing All you gotta do is
5: Just tune in.
0: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: Motorcycle battery, easy exchange offer.
15: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
18: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
19: म्युजिक मज्जा
18: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
20: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
21: बलिउड गोल्डन हिट्स

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Hits FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: Every Friday 12 p.m.

Life-Changing Quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।

0: The Vine Sunde Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको पाँच बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: नमस्ते श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. हजुर, म्युजिक मजा कार्यक्रम यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू. यसमा पढ्ने गर्दछन् पुरानो नयाँ फिल्मी नन फिल्मी सबै किसिमका नेपाली गीतहरू. हजुर, म हुँ आरजे युक्ता. तपाईँ ट्युन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. हाम्रो अनलाइन एड्रेस हो kipsfm.com. तपाईँले यस मार्फत हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट र सुन्न सक्नुहुन्छ हामीलाई लाइभ एप हाम्रो पात्रोबाट पनि. ओके, सो कार्यक्रम म्युजिक मजालाई अगाडि बढाउँदै आजको पहिलो गीत अब म यहाँहरू समक्ष राख्न जाँदैछु. गीत रहेको छ अली अली. यस गीतमा लिरिक्स र म्युजिक यश कुमारले दिनुभएको छ. भोकल स्मिता प्रधानको रहेको छ. अरेन्जिङ र मिक्सिङ देवेश राईले गर्नुभएको छ. रेकर्डिस्ट हुनुहुन्छ योग्य.

ओके श्रोता मित्र, म्युजिक मजा कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत अलि अलि बाइ यश कुमार एन्ड स्मिता प्रधान। ओके, अब कार्यक्रममा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। गीत रहेको छ 1974 AD को हिँड्दा हिँड्दै। हजुर, यस गीतमा लिरिक्स दिनुभएको छ फिरोज स्याङदेनले, कम्पोजिसन निराकार याक्थुम्बाको रहेको छ।

ओके श्रोता, मित्र भर्खर हामी सुन्यौं गीत हिँड्दा हिँड्दै 1974-80 ब्यान्डको गीत रहेको थियो यो। अब चाहिँ कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको। मित्र, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पाएको गीतहरू। सो यस सेगमेन्टमा हामी आज सुन्नेछौँ गीत मखमली। यो गीत ब्यान्ड दौलाकीको रहेको छ। यसमा भोकल लिरिक्स र कम्पोजिसन अमन बस्नेतको रहेको छ। म्युजिक प्रड्युसर हुनुहुन्छ कोविड बज्र। एडिसनल भोकल कृति नेपालीले दिनुभएको छ भने ब्याक भोकल्स दिनुभएको छ कोविड बज्र र अमृत लखेले। र श्रोता मित्र, यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि थुप्रै गीतहरू रहेको छन् जुन तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गरिराख्नुहोला।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678. 2678
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353698 98012345

0: Chips 98.3 FM मा यो हो म्यूजिक मजा, म्यूजिक मजा।
1: ओके श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा म एकता पुनः उपस्थित भइसके। तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज। तपाईँले स्टेशनलाई सुन्न सक्नुहुन्छ संसारभर, हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि। म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र यही क्रमलाई अब म जारी राख्नेछु। अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको। ओके, के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रिलिज भएका नयाँ नयाँ गीतहरू। सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ बेहुली। हजुर, यस गीतमा भोइस म्युजिक र लिरिक्स रहेको छ सुबानी मोक्तानको। रेकर्डिङ मिक्सिङ मास्टरिङ मन्जल विक्रम केसीले गर्नुभएको छ। कोयरमा हुनुहुन्छ शीतल मोक्तान, रोहित जोन केसी, सज्जा चौलागा, युकेश रावल, योजना खड्गी, पेमा खिसिङ, सुबानी मोक्तान र आयुष खतिवडा।

सबै श्रोता मित्रको नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुन्यौँ, बेहुली बाई सुबानी मुक्तान। फेरि पनि अर्को हामी यही सेगमेन्टको गीत सुन्नेछौँ। अब गीत हामी सुन्नेछौँ वरदान बाई प्रिजोल नेपाली। यस गीतको प्रड्युसर, राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ प्रिजोल नेपाली। मिक्सिङ र मास्टरिङ पनि प्रिजोल नेपालीको नै रहेको छ।

ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गीत प्रदान बाई प्रिजोल नेपाली। सो के छ नयाँ सेगमेन्टको फेरि अर्को नयाँ गीत रहेको छ, हुनै रहेछौ हजुर। यस गीतमा मिक्सिङ मास्टरिङ र अरेन्जमेन्ट असी थापा मगरको रहेको छ।

ओके श्रोता मित्र, गीत नया सेगमेंट को हमने भर्खर गीत सुने हो नै रहेछौ। फेरि पनि यही सेगमेंट को अब अर्को गीत सुन्ने छौ। गीत रहेको छ मलाई हेर बाई सबिन राय एन्ड द फेरो। यस गीतमा मिक्सिङ मास्टरिङ रहेको छ स्टिफन तामाङको, ब्याक भोकल्स दिनुभएको छ अनुप सुनारा र आशिष रोकाले। यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक। ब्रेकपछि फेरि कार्यक्रम म्युजिक मजामा म आउने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Presque sata bane palvari so da hasar banda bari hotspot haruma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worlink and always stay connected wherever you are.
2: Namaskar.
3: Namaskar.
2: Kahiye kya sunenge aap?
4: Enjoy 60s, 70s and 80s Bollywood numbers.
5: Bollywood golden hits.
4: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
6: Tapai sundai hununcha
2: K
6: E
2: E B
7: S Kips 98.3 FM your companion.
8: Kips 98.3 FM ma yoho. Music Mazza. Music Mazza.
4: अलराइट श्रोता मित्र, छोटो ब्रेकपछि म युक्ता फेरि पनि आइसकेँ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू. अब यही सिलसिलालाई जारी राख्दै फेरि अर्को एउटा गीत तपाईँको समक्षमा राख्न चाहन्छु. गीत रहेको छ क्लियर कट. यस गीतको सिङ्गर्स हुनुहुन्छ शङ्कर थापा स्माइल फिचरिङ कृष्ण खनाल. लिरिक्स डिपी खनालको रहेको छ. अरेन्जर यस गीतको हुनुहुन्छ उदय राज पौडेल. कम्पोजर हुनुहुन्छ योगेन्द्र उपाध्याय. मिक्सिङ मास्टरिङ रहेको छ अशोक महर्जनको.

हाँ श्रोता मित्र, हामीले सुन्यो गीत क्लियर कट, शंकर थापा स्माइल फिचरिङ कृष्ण खनालको। अब हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ। गीत रहेको छ तिम्रो र मेरो कुरा। यस गीतमा कम्पोजिसन, लिरिक्स र वोकल्स सुपना सुमनको रहेको छ। अरेन्जिङ र रेकर्डिङ फिरोज भट्टाचार्यको रहेको छ।

ओके श्रोता मित्र, हामीले सुन्यौँ गीत तिम्रो र मेरो कुरा बाई स्वप्न सुमन. अलराइट, म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ. गीत रहेको छ जोस छ जवानीको. यो गीत मुभी तिम्रो मेरो साथबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ योगेश काजी शाह र सारिका घिमिरेले. लिरिक्स रमेश एम के पौडेलको रहेको छ. कम्पोजिसन र अरेन्जमेन्ट रहेको छ योगेश काजी शाहको. मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको छ. ओके श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीत सँगसँगै अब म युक्ताको पनि बिदा माग्ने बेला भइसकेको छ. कार्यक्रमको निर्धारित समय 1 घन्टाको सकिन आँटेको छ. ओके सो मलाई आशा छ पछिल्लो 1 घन्टा तपाईँको रमाइलोसँग बित्यो. अब यति भन्दै म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु. यो अन्तिम गीत जोस छ जवानीको तपाईँको लागि छोड्दै म युक्ता अब नमस्कार भन्न चाहन्छु. नमस्कार.

0: on 1-4.
1: Amilai Sunnuhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
2: Motorcycle Battery, Easy Exchange Offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
6: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Excuse me.
6: Non-stop Bollywood mega hits.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.

0: Keeps 98.3 FM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
5: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
11: किन एएसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तै रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
4: KIPS FM 98.3 MHz, your companion.
16: The radio of new generation.
17: Babu, pani ko bill tiri de lo.
18: La, tiri de.
19: Babu, batti ko bill tiri de aaja.
18: La, la, tiri de.
17: Dada, internet ko pani last dino hai aaja.
18: La. त्यो पनि तिर्दे
17: तर सबै कुरा यति छिटै कसरी तिरिस
18: किनकि मसँग हाम्रो पात्र छ
19: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
18: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
11: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: स्टेट
0: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
21: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Classic Hindi pop time.
22: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
3: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: This is Tips 98.3 FM your companion
4: Excuse me
5: non stop Bollywood mega hits

0: Life-Changing Quotes.
1: यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाई हो विलियम जेम्सको।

0: 하셔야 내 부세종미다.
1: 수태야 6:30에서 7시 तक. Station KIPS FM 98.3 MHz.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
5: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888
15: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: this week's number 9.
1: Song
2: Girl Like Me.
1: Artist
2: Pink Pantheress.

0: Pre-internet cu Mătălin Hus. Our life is always on the happening. Kuru kuru. Connect to my Whirlink and always stay connected wherever you are.
1: Motorcycle battery easy exchange offer.
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: segment, Fresh Songs.
1: Song:
2: The Cure.
1: Artist:
2: Olivia Rodrigo.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw tuma, timro man ko nazikai. Farki farki, basuma, timro ghar ko nazikai.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
11: Gibbs 98.3 FM, your companion.
12: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
10: Song
3: Goals
10: Artist
3: Lisa, Anita, and Rema.

0: Life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: नेपाली पॉप फ्ल्याशब्याक Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
6: Keeps most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईँलाई कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज द रेडियो अफ न्यू जेनेरेसन र म छु तपाईँको साथमा आरजे जेसिका र किप्स मोस्ट वान्टेड प्रोग्राममा हामी प्ले गर्ने गर्दछौँ 10 उत्कृष्ट नेपाली गीतहरू जसमा तपाईँले इन्जोय गर्न सक्नुहुन्छ नेपाली आधुनिक गीतदेखि लिएर नेपाली पप सङ्ग्सहरूसम्म हामी काउन्टडाउन गर्ने गर्दछौँ नम्बर 10 नम्बर 1 सङ्ग्सहरू तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ अब भने लागौँ हामी हाम्रो नम्बर 10 गीततर्फ र नम्बर 10 रहेको छ यो विक गीत कलियुगकी राधा बाई बबिता मानन्धर यस गीतमा लिरिसिस्ट हुनुहुन्छ दिपी खनाल भने म्युजिक दिनुभएको छ शङ्कर थापाले अरेन्जर हुनुहुन्छ विषमाचार्य भने मिक्स मास्टर गर्नुभएको छ कुमार केसीले अब सुन्छौ बबिता मानन्धरको आवाजमा कलियुगकी राधा
7: किप्स मोस्ट वान्टेड नम्बर 10

भर्खरै हामीले कलियुगकी राधा गीत सुनिसकेका छौँ र अब भने लागौँ हामी नम्बर 9 को गीततर्फ. नम्बर 9 मा यो विक रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. लिरिक्स दिनुभएको छ सलिन मगरले भने म्युजिक र कम्पोजिसन गर्नुभएको छ वर्षा कर्मचार्य र सलिन मगरले. मिक्स मास्टर गर्नुभएको छ देव शर्मा र शाश्वत श्रेष्ठले. अब सुन्छौँ वर्षा कर्मचार्यको आवाजमा डोली.

0: All right, भर्खरै हामीले सुन्यौं नम्बर 9 को सङ, अब पनि हामी लागौ हाम्रो नम्बर 8 को गीत तर्फ. नम्बर 8 मा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. यस गीतमा लिरिसिस्ट म्युजिक दिने काम गर्नुभएको छ जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ जीवन बारुले. अब सुन्छौ गीत सिटी बजाउँदै.
1: Kids must wanted number 8.

0: भर्खरै हामीले सुन्यौं नम्बर 8 को सङ अब भने लागौ हामी नम्बर 7 को गीत तर्फ नम्बर 7 मा रहेको छ गीत मोहनी लगायो कान्छीले जसमा भोकलिस्ट हुनुहुन्छ आशीर्वाद सुवेदी र एलिना चौहान भने लिरिक्स दिनु भएको छ बसन्त सापकोटाले म्युजिक दिने र कम्पोजिङ गर्ने काम गर्नु भएको छ बसन्त सापकोटाले भने म्युजिक प्रोड्युसर हुनुहुन्छ उदयराज पौडेल मिक्स मास्टर गर्नु भएको छ किशोर थापाले अब सुन्छौ नम्बर 7 मा गीत मोहनी लगायो कान्छीले
1: Gift most wanted number 7

0: अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा हामी प्ले गर्ने गर्दछौँ पुराना नेपाली गीतहरू र यो विक फ्ल्यासब्याकमा रहन सफल भएको छ गीत कहिले भेट्ने खै के बाँचौला खै बाई अलमोरा राणा उप्रेती. अब सुन्छौ फ्ल्यासब्याकमा गीत कहिले भेट्ने खै. यो गीत पछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेक पछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु. टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज.
1: Flashback. Back.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La, tyo pani tiri de.
15: Tara sabai kura eti chite kasari tiris.
16: Kinaki masanga hamro patra cha.
17: Hamro patra ta masanga pani cha.
16: Tara payment कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
19: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
20: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: Keep
1: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
21: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

All right, welcome back after first commercial break. Tapai sundai hunuhuncha karyakram Keeps Most Wanted on radio station Keeps FM 98.3 megahertz. The station that keeps you cool, keeps you alive and keeps you entertained. Ra maja tapai ko sath ma Jessica. Tapai le aba hamilai worldwide sunna saknuhuncha hamro patra app bata wa hamro online address www.keepsfm.com bata pani sunna saknuhuncha. Tapai hamisanga social media haru Facebook, TikTok ra इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. अब भने लागौ हामी नम्बर 6 को गीततर्फ. नम्बर 6 मा रहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. र्यापर हुनुहुन्छ अनुप महर्जन. भने म्युजिक दिने, लिरिक्स दिने र मिक्स मास्टर गर्ने काम गर्नुभएको छ साजन शाहले. अवेन्जर हुनुहुन्छ विश्व अधिकारी. अब सुन्छौ स्मिता बोहरा र साजन शाहको आवाजमा आँखैमा लाउने मेरो गाजल. Keeps Most

0: भर्खरै हामीले सुन्यौँ गीत पागलपन. अब भने लागौँ हामी हाम्रो नम्बर फोरको गीततर्फ. नम्बर फोरमा रहेको छ गीत मखमली बाई द हुलाकी. अब सुन्छौँ नम्बर फोरमा गीत मखमली.
1: Kids must wanted number 4.

अब भने लागौ हामी हाम्रो दोस्रो सेगमेन्ट तर्फ. हाम्रो दोस्रो सेगमेन्टको नाम रहेको छ न्यू पिन्च. न्यू पिन्चमा हामी प्ले गर्ने गर्दछौँ मार्केटमा रिलिज भएको नयाँ नयाँ गीतहरू. र यो विक न्यू पिन्चमा रहेको छ गीत चिसो चिसो झरी, जसमा भोकलिस्ट हुनुहुन्छ प्रताप दास र रचना रिमाल भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सौगात श्रेष्ठ. अनुरागीले भने अरेन्ज गर्नुभएको छ विष्णु तामाङले र साथसाथै मिक्स मास्टर गर्नुभएको छ कुमार सानुपुनले. अब सुन्छौ प्रताप दास र रचना रिमालको आवाजमा चिसो चिसो झरी. यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक र ब्रेक पछि म जेसिका फेरि पनि आउने नै छु मिठा मिठा गीतहरू लिएर. टिल देन किप लिसनिङ टु रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
4: 3 in 1
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्ड लिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: Welcome back after second commercial break. You are listening to the program Keeps Most Wanted on radio station Keeps FM 98.3 MHz. Your companion ra ma cha tapai ko sath ma Jessica. Aba bhane lagau hami number 3 ko git tarfa ra number 3 ma raheko cha git chak ma vibe Elena Chauhan. यो गीतमा लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ मनी श्रेष्ठले भने अरेन्जर र मिक्स मास्टर हुनुहुन्छ विकेश गुरुङ अब भने सुन्छौँ हामी एलिना चौहानको आवाजमा गीत चकमा
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: मुभिङ अन टु नम्बर टू सङ केटी फस्यो माया बस्यो, जसमा भोकलिस्ट हुनुहुन्छ आशिष अविरल र अस्मिता अधिकारी, भने लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले, म्युजिक दिने र मिक्स मास्टरिङ गर्नुभएको छ आशिष अविरलले। अब सुन्छौ नम्बर टूमा गीत केटी फस्यो माया बस्यो।
1: Kids must wanted number 2.

0: अब भने हाम्रो तेस्रो सेगमेन्टको पालो भएको छ र तेस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस। माई चोइसमा म प्ले गर्ने गर्दछु मेरो चोइसको गीतहरू र यो विक मैले माई चोइसमा लिएर आएको छु गीत माया फेरि, जसमा भोकल दिने, कम्पोजिङ गर्ने र लिरिक्स दिने काम गर्नुभएको छ सीमा राईले, भने अरेन्जिङ गर्नुभएको छ दिवस गुरुङ र सीमा राईले, मिक्स मास्टर गर्नुभएको छ दिवस गुरुङले। अब सुन्छौ सीमा राईको आवाजमा माया फेरि।
1: My choice.

0: Alright, let's do a quick recap of the songs.
1: Are you ready?
2: Recap. Let's go.
0: नम्बर 10 मा रहेको छ गीत कलियुगकी राधा बाई बबिता मानन्धर. नम्बर 9 मा रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. नम्बर 8 मा रहेको छ गीत सिटी बजाउँदै जसमा आवाज दिनुभएको छ राहुल श्रेष्ठले भने. नम्बर 7 मा रहेको छ गीत मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. नम्बर 6 मा छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. नम्बर 5 मा रहेको छ गीत पागलपन बाई बादल थापा. नम्बर 4 मा रहेको छ मखमली बाई द हुलाकी. नम्बर 3 मा भने रहेको छ गीत चकमा एलिना चौहानको आवाजमा. र नम्बर 2 मा रहेको छ गीत केटी फस्यो माया बस्यो जसलाई आवाज दिनुभएको छ आशिष अविरल र अस्मिता अधिकारीले. अब भने हाम्रो नम्बर 1 को सङ रिभिल गर्ने पालो पनि भइसकेको छ र नम्बर 1 मा यो विक रहन सफल भएको छ गीत पियारी बाई बियन्ड ब्रिजेस एन्ड अ बुदर रियल म्यान जसमा कम्पोजिङ र लिरिसिस्टको काम गर्नुभएको छ बियन्डले भने मिक्स मास्टर गर्नुभएको छ ब्रिजेस श्रेष्ठले. साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र सुन्दै गर्नुहोला हाम्रो कार्यक्रम किप्स मोस्ट वान्टेड एट रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज. र यदि तपाईँलाई सल्लाह सुझाव दिनु मन छ भने हामीलाई फलो गर्नुहोला हाम्रो सोसल मिडिया फेसबुक इन्स्टा र टिकटकमा. हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज. यति भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु. धन्यवाद.
3: किप्स मोस्ट वान्टेड नम्बर 1.

life-changing quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunhos, www.kippsfm.com Marfot. Just tune in, radio naya generation ko.
4: Motorcycle battery, easy exchange offer.
5: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 0142-35-888, 98-32-35-888.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
15: नेपाली सुपर हिट्स।

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunchu ma, timro manko nasikai. Farki farki, basu ma, timro gharko nasikai.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Stay connected with your favorite station Keeps FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Motorcycle battery easy exchange offer.
8: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: Keeps FM 98.3 MHz, your companion.
14: The radio of new generation.
15: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in Radio Naya Generation Co.
17: Pure ek ghanta tinota movies ka super hit geet haru.
18: 3 in 1.
19: Every Saturday 9 a.m. and Thursday 6 p.m.
20: नेपाली संगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
18: म्युजिक मज्जा
20: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop. Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

Bali Bob Flashback.

0: duvarı ve takina.
1: Kips 98.3 FM, your companion.

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।